0: 106.1，
1: 听生活，听精彩。
0: 听香港电台普通话台
1: AM 6.1，香港电台普通话台，捕捉生活精彩。
2: 1, 2, 3, 4, 5, 6, 7。
3: 楼宇和沿街商铺业主必须按拆享物业估价署编配的门牌号安装门牌，方便商业活动、公职人员执勤和市民找地方。
4: 门牌要安装在显眼的地方，每个号码最少4厘米宽、5厘米高，字体要清晰。
3: 门牌破损了就把它换掉。
4: 门牌没装好，最高会被罚款2000块和监禁6个月。
5: 由而家到晚上11点是社区参与广播时段，节目由参与 CIBS 社区参与广播服务的社区团体或人士制作。
6: 从现在到晚上11点是社区参与广播时段，节目由参与 CIBS 社区参与广播服务的社区团体或人士制作。
7: From now to 11 p.m., you'll be listening to programs made by community producers from the CIBS Community Involvement Broadcasting Service.
8: 하므로 समाजको हर छोरीहरुमा समर्पित हङकङमा रहेका अल्पसंख्यक समुदायका छोरीहरुको अनेकौं आभासहरु समेटिएको एउटा मीठो रेडियो कार्यक्रम हाम्रा छोरीहरु Our Daughters 2.0, जहाँ हामी समेट्नेछौँ उहाँहरूको फरक फरक पृष्ठभूमिमा बाँच्नुभएका अनुभवहरू, जसले शिक्षा, स्वास्थ्य, पत्रकारिता, उद्यम, खेलकुददेखि आजको आधुनिक आर्टिफिसियल इन्टेलिजेन्ससम्मको बृहत योगदान दिनुभएका प्रेरणादायी 13 कथाहरू सुन्नेछौँ। रेडियो कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0। यस कार्यक्रमको उद्देश्य विभिन्न क्षेत्रमा योगदान पुर्याइरहेका महिलाहरूको प्रेरणादायी कथा मार्फत समाजमा सकारात्मक सोच र समानताको सन्देश दिनु हो।
9: Dedicated to every daughter of our ethnically diverse community, a radio program celebrating the voices and journeys of daughters from Hong Kong's ethnically diverse community. Hamra Choriharu, Our Daughters 2.0. Hamra Choriharu, Our Daughters 2.0 aims to inspire positivity and promote equality in society by sharing the powerful stories of women who are shaping a better future for all.

0: श्रोता मित्रहरू, हाम्रा छोरीहरू आवर डटर्स 2.0 को 12 श्रृंखलामा देवीको निकै गहन, अर्थपूर्ण र निकै रोचक कुराहरू हामीले सुन्न पायौं। देवीबाट हामीले समाजमा समानता, सम्मान र न्यायका लागि निरन्तर आवाज उठाइरहनु कति महत्वपूर्ण हुन्छ भन्ने प्रेरणादायक कुराहरू हामी सिक्न सक्छौ। उहाँको कार्यले हरेक मानिसले आफ्नो समुदायको पक्षमा बोल्न सक्ने साहस राख्नुपर्छ भन्ने सन्देश पनि दिदछ। उहाँबाट रेजिलियन्स र धैर्यको वास्तविक अर्थ पनि सिक्न सकिन्छ। डिस्क्रिमिनेशन वा असमान व्यवहारका बीच पनि निराश नभइकन सकारात्मक सोचसहित अगाडि बढ़िरहनु नै परिवर्तन को शुरूआत हो भन्ने कुरा उहाँको यात्राले स्पष्ट देखाउँदछ। कठिन परिस्थितिमा पनि आफ्नो उद्देश्यप्रति प्रतिबद्ध रहनु उहाँको व्यक्तित्वको विशेषता देखिन्छ। त्यसै गरी देवीले युनिटी र म्युचुअल सपोर्टको महत्वलाई पनि उजागर गर्नुभएको छ। समाज परिवर्तन कुनै एक व्यक्तिको प्रयासले मात्र सम्भव हुँदैन, बरू समुदाय बीचको सहकार्य, समझदारी र एक अर्काप्रतिको सम्मानले ठूलो प्रभाव पार्न सक्छ भन्ने सन्देश उहाँले आफ्नो कार्य मार्फत दिइराख्नु भएको छ। उहाँले समुदायलाई जोड्ने र सबैलाई सम्मान अवसरतर्फ अघि बढ़ाउने कार्य गरिराख्नु भएको देखिन्छ। उहाँको योगदानले समाजलाई अझ इन्क्लुजिभ, न्यायपूर्ण र विभेद रहित बनाउन निरन्तर प्रयास आवश्यक हुन्छ भन्ने प्रेरणा प्रदान गर्दछ। देवीको यात्रा र कार्यले सानो प्रयास, सचेत सोच र सकारात्मक आवाजले पनि समाजमा अर्थपूर्ण परिवर्तन ल्याउन सकिन्छ भन्ने आशा र आत्मविश्वास दिलाउँदछ।
1: श्रोता मित्रहरू, हाम्रा छोरीहरूको आवाज र कथाहरू अरूहरूको जीवनमा प्रेरणा र उज्यालोको प्रकाश बन्न सकोस् भन्ने उद्देश्यको साथ तयार गरिएको रेडियो कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0 आजको श्रृंखलाको अन्त्यतिर आइसकेका छौं। यहाँलाई हाम्रो कार्यक्रम कस्तो लाग्यो? कृपया यहाँहरूले रचनात्मक सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। प्रतिक्रियाको लागि सीआईबीएस को पेजमा तपाईहरूले दिन सक्नुहुनेछ।
0: अर्को हप्ता यही समय अर्को प्रेरणादायी छोरीको फरक पृष्ठभूमिमा बाँचेको कथा लिएर फेरि पनि भेट्ने बाचा गर्दछौ। इक्वेलिटी इज अ राइट नट अ प्रिभिलेज, यानि कि समानता सबैको अधिकार हो, कुनै विशेष सुविधा होइन भन्ने मूल उत्साहजनक सारका साथ आजलाई भने सम्पूर्ण कार्यक्रम उत्पादन समूहबाट विदा माग्दै युनिट विदा हुन चाहन्छौ। यहाँको हर समय सुखद रहन्। नमस्ते।